0: श्री दया राधा मुख
1: विचार देहु
0: पम गम पद पम गम गरि स पम गम पद पम गम गरि गरि गरि स शनि दम पम गम गरि स तिलेश्वर गरि शनि निन्द पम गम गरि स तिलेश्वर गरि स मंगरि स पम गरि